0: विचार चल रही है। मांगना मांगन नीका हरदस गुरते मांगना, सिखा तेरी अरदास जिहो जिहा तरला होवे। हे गरीब नवाज तू ना विसरे मेरी ते तेरे ऐसी रहमत हो जावे। गुरु गुरु गुर कर मन मोर, गुरु बिना मैं नाही होर। ऐ रंग लिया दे सासू ऐसा प्यार हो गए साडी अरदास विच। हे सचे पातशाह पूर्ण हो हमारी आसा, तोर भजन की रहे प्यासा। आ मंग हो मांगना मंगन नीका हर जस गुरते मंगना, आ सफली है मंग। साडी मंग विच आ करला हो गए। गरीब नवाज ज्यों मीना बन पानी, ज्यों मीना बन पानी है ज्यों साकत मरे प्यास। हे गरीब नवाज साडे ते ऐसी कृपा कर दे त्यों हर दिन मरिए रे मना, जो वरता जावे साफ। आ कृपा कर दे आ मन नूं दुख पहुंचे जिस दिन अमृत वेला टुट जा। आ मन नूं दुख पहुंचे जिस दिन तेरा नितनेम रह जावे। आ मन नूं दुख पहुंचे जिस दिन कीर्तन दी हाजरी रह जावे। ऐसी परीक ला दे ऐसी कृपा कर दे। आ कहंदे ज्यों मीना बिन पाणी किन्नी परीक है। एक पाणी दे जीव कोलों सिख्या लो ते ओ सिख्या लैके ओहो जिहा प्यार गुरु नाल हो जावे। किन्ना क प्यार ज्यों मीना बिन पाणी है। पाणी तों बाहर कढ दिओ मछली नूं वध तों वध अद्धा घंटा घंटा दो घंटे कढदी है, तड़फ तड़फ के जान दे देंदी है, तेरे बिना नहीं जिया जा। इत्थे मछली ने सात संगत तड़फ तड़फ के जान दे दित्ती, हुण जदों मर गई ते एक लाश है एक लोथ है। लाश विच कोई होश नहीं है, हुण कोई जींदा पन नहीं है, लेकिन कहंदे मछली तों कुर्बान जाइए इतनी प्री। गरीब नवाज बाणी च आखदे ने खंड खंड कर भोजन कीनो तौ ना बिसरिओ पानी। इन्नी प्री खंड खंड कहंदे कट कट के, खंड खंड दा अर्थ कट कट के। उतना ते मछली खाणी महा पाप है। इना अंदाजा लायो एक गल आ रही है प्रीत दी। ओ पॉइंट लेना की पॉइंट लेना प्रीत दा। मछली ने तड़फ तड़फ के जान दे दित्ती, इनी प्रीत थोड़ी। खाण वाला होवे जदों मछली खा के रात नूं सौवे सराणे जल दी गडवी रखदा है, क्योंकि अज मैं मच्छी खाधी राती मैनू दो वारी तीन वारी प्यास लगनी है। कहंदे इन्ना प्यार मच्छी नूं पानी दे नाल कट कट के शक्ल चेहरा सब कुछ बदल गया। एक लाश लोथ विच सवास भी नहीं, तां वी कहंदे पानी नाल प्रीत नहीं छड्डी। सिखा तेरी भी गुरु नानक नाल इहो जी सांझ हो। खंड खंड कर भोजन कीनो तौ ना विसरिओ पानी। सत्संग तै रंग लगा हो ज्यों मीना बिन पानी। साडी मंग दे विच एहो जी तड़प होवे एहो जी प्यास। अमृतसर शहर दा मैं नां नहीं लैणा, अमृतसर शहर विच रहण वाला गुरमुख प्यारा ऐ पिछे जे दी गल है चंद सालां दी गल कर रहे हां जी। आ मछली वाली प्रीत आ साडे ते भी कृपा हो जाए। कदों होएगी कृपा जदों साडी हर मंग दे विच ए होएगा हे गुरु नानक तू ना विसरे अमृतसर दी गल। गुरमुख प्यारा जिदा तकरीबन दस पाठ सुखमनी साहब का रोज का नेम है इथों का अमृतसर का। वह जिमें आवखी दे कोलों दर्द निकले ऑपरेशन हुंदा वो पेंड जिदा के केड़ा वो एक बाहर कट देंदे हड्डी जिन्हों डाक्टर कहंदे भी आ फालतू है इसकी कोई अहमियत नहीं, उन्हों कट के बाहर कट देंदे। वो बंदा जिदा दस पार सुखमनी साहब का नेम सी ते
1: جڑیا ہویا گرو نانک دا دیوانہ او دا آپریشن ہویا اے آپ ڈاکٹراں دی سنائی بات ہے جس ویلے او دا آپریشن کر رہے نے او جیڑی ہڈی او دی پینڈل تے آپریشن کر کے کٹ رہے نے آپ ڈاکٹر کی آخدا کہ آپریشن ویلے اینوں اینی پریت بانی نال اینی پریت گرو نال کہن لگا اے دی ہڈی وچوں وی سخمنی صاحب جی دی آواز آ رہی سی इनू आखदे प्रीत वो रोम रोम च वस जे तू खाना खावे ते तेरी दृष्टि खाने दे पवे वो भी अमृत बन जाएगी जे तेरे अंदर रस होएगा नाम जिदे वल वेखेगा वो भी नदरी नदर निहाल हो जाएगा क्यों आ नाम का प्रभाव सासंग दास दे कहण तो भाव एक हुंदी है बद्दा चट्टी एक हुंदी प्रीत ایک ہوں بندہ واہ واہ کر کے بانی پڑھتا تھوڑے بہتیاں سوسائٹیاں سبا سلاوا چلا ایک ہوں پردانگیاں کر کے اس کارنا کر کے ایک ہوں پریت کہ میرا گرو نانک نال سانج ہے چار شریر جڑن سو شریر جڑے سات سنگت آ پریت والی اوستھا دی منگ رکھیا کرو گریب نواز او رنگ بخشو او رس بخشو آو سات سنگت باقی وچار کرتے ہیں گریب نواز کہندے اہو جی پریت منگیا کر گرو گرو گر کر من مور گرو بنا میں نہ ہی گریب نواز ایک جگہ تو دوجی جگہ جاواں میرے منہ چوپائی صاحب ہوئے میرے منہ پہلی پوڑی دا سمرن ہوئے نانک ہوسی دی سچتا میرے منہ واہگرو دا سمرن ہوئے گرمنتر دا میرے تے او ہاتھ رکھ دے او کرپا کر دے میری زندگی وچ او رس لیا دے کی آخرے نے آہو جیاں منگا منگیا کر

تو پرسنا منگ کی منگنا کی منگیا؟ کہنے لگا شیو جی جی میرے سے پٹھے ہو تو آ دیو بھی جیڑا میرے درشن کرے انہوں ایک سال دا سورگ ملے تے اپنی مرضی نال پاویں میں 100 سال دا سورگ دے دیاں ساتھ سنگت کنا ہنکار ہے اس منگ وچ بھی جیڑا میرے درشن کرے انہوں ایک سال دا سورگ ملے بنا سوجی تو منگن دی بھی جاج نہیں آتی کبیر صاحب دے ویلے دی بھی کتھا کبیر صاحب ویلے بھی ایک جلاحا جلائی سے انہوں کا پتر ہوا وہ کہتے ہیں کبیر کا بڑا ستکار یار اسی بھی بھگتی کریے یہ کبیر صاحب ویلے ساری بھی کئی باری حالت بن جاتی ہے ریساں کرے تے ناڑیاں جو سیویں در کھڑیاں کئی باری ریس کرتے ہیں کہتے کبیر صاحب ویلے بھی ایک جلاحا ایک جلائی کے پتر انہوں کا تین کہتے کبیر کا بڑا ستکار ہے اسی بھی چلو گھر بار چھڑ کے جنگل جا کے بھگتی کرتے ہاں تو شیو جی نو یاد کرتے ہیں وہ بھولے بھنڈاری نے بڑی جلدی پرسن ہوں وہ بھولے نے انے کے بھولے نے ایک باری کہندے ایک بھگت نے بھگتی کیتی سی شیو جی پرسن ہو گئے بھگتا منگ کی منگنا تو کہندے وہ بھگت کہن لگا جی میرے سے ٹوٹے ہو تو آ کرپا کرو میں جدے سر تے ہاتھ رکھا وہ نال ہی بسم ہو جائے کہندے شیو جی کہندے تفا استو تیری منگ پوری ہوئے گی تے کہندے شیو جی دے مگر ہی دوڑ پیا پہلا میں تواڈے سر تے ہاتھ رکھدا ہاں تے کہندے شیو جی نے ایک پہاڑی وچ سر دے کے اپنا بچا کیتا تے پھر وشنو بھگوان نے عورت دا روپ دھار کے او بھگت دا ہاتھ او دے سر تے ہی رکھایا ناچ وکھا کے اونوں انج ناچ کہن تو پاو انہیں بھولے بھنڈاری مین وچار چل رہی ہے منگن دی بھی جاج چاہی دی ہے شیو جی کبیر صاحب ویلے جلاحا جلائی تے انہاں دا پتر تین جنگل چلے گئے تے کہندے شیو جی دی ارادنا کرتے ہیں بڑی جلدی پرسن ہوندے شیو جی دی ارادنا کیتی ساتھ سنگت کہندے او شیو جی بھگوان دے درشن ہو گئے تے آکھن لگے میں تہاڈی بھگتی تو پرسن ہاں منگو کی منگدے ہو میں پھر ایک واری ڈرا دیا منگن دی بھی جاج چاہیے تے کہندے شیو جی نے پہلے جلائی نو پوچھا جلائی پہلا تو دس کی منگنی ہوں انہوں سوجی نہیں کمبے بدا جل رہے جل من کمب نہ ہوئے تے گیان کا بدا من رہے گردن گیان نہ ہوئے جب تک کوئی مرشد نہیں کیویں پتہ لگے منگنا کی ہے وہ جلائی نو کہندے شیو جی منگ کی منگنی ہے پہلے تیری واری تے کہندے جنانیاں نو عادت ہوندی ہے سب تو وڈی سندر روپ منگن دی سندر روپ منگن دی تقریباً ہر عورت نو اے چاہت ہوندی میرا روپ سندر ہووے جدے اندر نام وس گیا وہ تے انہاں چیزاں دے اوتے اٹھ جاندا ہے عام ہر عورت دی منگ ہوندی ہے آ پچھے جے سکھی بابا جی نا وچار چل رہی سی کہن لگے اج کل دیا بیبیاں تے ایتھوں تک حالت ماڑی ہو گئی ہے اینا کسنگت دا ہڑ آیا پیا کسنگت دا کہن لگے اینا ہڑ آیا پیا کہ کئی بیبیاں بھی آ دیندیاں اور رب تے شدائی ہے شدائی اونوں تے ساڈی شکل بناون دی جاج ہی نہیں آئی آ نائی جیندے رہن آ نائی ساڈا روپ بناؤندے نائی اینا تو بلہار جائیے رب نوں تے پتہ ہی نہیں کہو جے وال رکھنے ہی بھروٹے آ دے تے جیڑا ایک روم وی کٹدا گرو دے وال سدا لئی پٹھ کر لیندا ہے تے جدے وال گرو ہی پٹھ کر لے اودا جینا کاہدا جی گرو دی نظر ہی نہیں جدے وال گرو دی پٹھ ہو گئی مکھ نہیں اودا جینا دھرتی تے تے پشواں ورگا ہے تے گرو وال نہیں کسنگت دا کہن لگے ہڑ آیا واقعی ایتھے تے تسی تن والے بیٹھے ہو آ تھوڑا جا چل جاؤ بابیاں وال نیویاں گھر تے کھان نوں بھوجن نہیں ہوئے گا تے پاویں ادارے پیسے لا کے تے کیوں نہ کیبل ٹی وی دی تار لوانی پوے ضرور لواؤں گے ہڑ آیا پیا کسنگت دا پاویں ادارے پیسے پھڑ کے کیوں نہ پکچراں ویکھن جانا پوے غریب لوکاں تک دی وی یہ حالت بنی ہے قسطاں تے کیوں نہ ٹی وی لے کے لانا پوے لاؤنا ضرور ہے ایس ویلے کل چکے نے یورا تے کہ کسنگت دا ہڑ آیا پیا سنگت اسی بچ کے رہنا ہے
अनमोल मन मंगनी है। हे मेरे साई तू ना विसरे, तेरा विछोड़ा ना हो। साध संगत गल चल रही जुलाई नूं कहंदे शिवजी भगवान जुलाई नूं कहंदे पहले तू मंग लै। ते कहंदे औरतां नूं आदत हुंदी है सुंदर रूप दी, ते जुलाई आखदी मैं ते काली शाह रूपनी। कहण लगी शिवजी जे टुटे हो ना ते मैनू सुंदर बना दिओ, बहुत सुंदर बना दिओ। मैं फिर दोहरा दिया जद तक पूरे मुरशद का हथ ना होवे, ज्ञान ना होवे, मंगण दी भी जाच नहीं आती। की मंगया? सुंदर बना दिओ। शिवजी कहंदे तथा अस्तु। रब नू की है, जेड़ी मर्जी चीज मंग ले, तू सोच की तेरे भले लई है। शिवजी कहंदे तथा अस्तु। कहंदे जुलाई का रूप अत सुंदर बन गया। कहंदे कोलों कोई राजा जा रहा सी, इतनी सुंदर औरत वेख के कहंदे बाहों पकड़ के रथ दे उत्ते बिठा लिया कि मैं इहदे नाल विआह करांगा, इहदे नाल शादी करांगा। ते कहंदे जुलाह ते जुलाए दा पुत्र आखण लगे ओ भगती कीती आ साडी। ओ कहंदा मां चली गई। ओ कहण लगा मेरी पत्नी चली गई। ते शिवजी भगवान कहंदे समा थोड़ा जुलाया, तेरी वारी है, मंग की मंगना। कहण लगा मैं की मंगा शिवजी भगवान, मेरी ते पत्नी चल गई, राजा लै गया, मैं ते ओ मंगना ओदा मुंह सोरनी वर्गा बना दिओ मेरी पत्नी दा। इनू भी सोझी ना आई। शिवजी कहंदे तथास्तु। कहंदे रथ ते बैठी बैठी ओ जुलाई दा मुंह सोरनी वर्गा बन गया, ते राजे ने धक्का मार के थले लाता। आ की बन गई? कहंदे कुरकर करदी उत्थे ही आ गई। ते हुण शिवजी कहंदे पुत्र नूं तेरी वारी हुई, तू मंग की मंगना। कहण लगा भगवान मैं की मंगा तुहाडे कोलों, जिहो जी मेरी मां पहले सी ओहो जी ही बना दिओ। ते कहंदे तथा अस्तु। ओहो जी बन गई। भगवान लोक हो गए ते तिन्ने आखदे ने ओ भगती भी कीती, भगवान भी प्रसन्न कीते, रहे उत्थे दे उत्थे ही। क्यों? ज्ञान नहीं, सोझी नहीं, जे ओ पुठे मंगना की है। साध संगत सोझी लईए, जिन्हां दे हिरदे च नाम दा किनका वसिया, ओ जोधका जात दा सिख की मंगिया। कहण लगा हे गुरु हरगोबिंद साहब, जे मेरे ते टुटे हो ते आ दात झोली च पाओ, जे तुसी गंभीरता नाल सोचोगे बड़ी वड्डी दात। कहण लगा जिथों तक मेरी कुल चले, साडे घर चों बाणी दा वासा ना निकले, गुरु घर दा वासा ना निकले। ए दास नूं गल सुनाई तरन तारण। ते जदों मैं पुछया ना, मैं कहा भी तेरी गल सुनाउण दा मकसद की? मैनू उन्हें दसिया भी उस सिख दी कुल चो असी चले आ रहे हैं, ते एक साडे वड्डे वडेरे सिख ने अनमोल मंग मंगी, ते अज तक असी साडी जिनी भी कहंदा कुल फैलीए, साडे सारे परिवार दा 2 बजे दा 3 बजे दा 4 बजे दा नेम है, बच्चे तू लै गई आदत पै जांदी है इस वेले जागण दी। एक सिख ने अनमोल मंग मंगी। सा संगत साडी झोली च सोझी का किनका पवे। कोई तुहानू नौकरी मिलन लगे, ए अरदास करया करो ओहो जी नौकरी नहीं तू ना विसरे। कोई कारोबार नवा शुरू करन लगो, ए अरदास करया करो साई तू ना विसरे। कोई दुनियावी मकान, कोई होर पुत्र दी दात, कुछ भी मंगो, नाल ए तरला होवे हे गुरु नानक तू ना विसरे। जे तू विसर गया ते साडे लई परलो है, साडे लई नरक ने। आओ साध संगत, गरीब नवाज की सिख्या दे रहे ने।

جیسے کپنے کپڑے بننے والا جلاہا ایک ایک تاگے کی تند کو جوڑ جوڑ کر کپنا بناتا ہے، پر ایسا بھی ہو جاتا ہے جب یہ تاگوں کی تندیں الجھ جاتی ہیں تو کپڑا بننا رک جاتا ہے۔ جو کپڑا بنانے کا کاریہ ہے رک جائے گا۔ جتنی دیر تک ان الجھیوں ہوئیوں تندوں کو کوئی سلجھاتا نہیں، اپنے آپ تو جے الجھنے مکیں گی نہیں، سلجھانا ہی پڑے گا۔ اس کو سلجھانے کے لیے جس کو سلجھانا آتا ہے وہی سلجھا سکتا ہے، پر جتنی دیر یہ سلجھیں گی نہیں آگے کا کام بند ہو جائے گا، بڑھے گا نہیں۔ ایسے ہی معلوم ہوتا ہے ہمارے جیون میں الجھنے ہی الجھنے ہیں، وہ سبھی الجھنے ہماری اپنی ہی ڈالی ہوئی ہیں۔ مرشے کا جو برتاؤ ہے، سواؤ ہے، اس نے ہمیشہ ہی صدا ہی الجھنے ڈالی ہے، سلجھانا اس کو آتا نہیں۔ اور آتمک جیون جینے کے لیے سلجھانا بہت اتی ضروری ہے، اتیانت ضروری ہے۔ دیکھنا کیسی الجھنے ہے، پتر شبد میں بتایا شری روپی کنواں ہے، کوٹا ایک شری روپی کنواں ہے، جو کیسی الجھنے ہیں، کیسے سلجھیں گی، اپنے آپ تو سلجھیں گی نہیں۔ شری روپی ایک کنواں ہے، اس کنویں میں پانچ چرخی لگی ہوئی ہیں، پانچ گیان اندروں کی، اور ایسی بدھی جو وویک نہیں، جو برے اور بھلے کی وچار کرنے والی نہیں، وہ اس شری روپی کنویں سے ایک ٹوٹی ہوئی رسی، ٹوٹی ہوئی لاج کے ساتھ بری واسناؤں کا پانی بھرتی جا رہی ہے۔ اور دیکھنا رسی تو ٹوٹی پڑی، لیکن ٹوٹتی جا رہی ہے، لیکن شری روپی کنویں سے ایسی بدھ جو ببیک نہیں، وہ مندی واشناؤں کا، وکاروں کا، برے کرموں کا پانی بھر رہی ہے، پرتی جا رہی ہیں۔ ایک پتر شبد میں اور بولا، اوہ جے دس سے کھوہڑی کون لاج بہاری، لاج گھڑی سیوں ٹوٹ پڑی، اوٹ چلی پنہاری۔ پنہاری کیا کرے گی، جب رسی ٹوٹ جائے گی، لاج ٹوٹ جائے گی، کیا ملے گا آپ کو، آخرکار تو پچھتانا ہی پڑے گا۔ ایسے ہی الجھنے ہیں ہماری جیون میں، دیکھنا کسی کی 20 سال کی لاج ٹوٹ گئی، کسی کی 30 سال کی، کسی کی 40 سال کی، کسی کی 50 سال کی، کسی کی 60 سال کی، کم ہو گئی۔ آنکھوں بھائی اتنا بوڑھا ہو گیا، ابھی بھی بری واشناؤں کا پانی بھرتا ہے،
अभी भी विकारों का पानी पड़ता है, अभी भी इसको शांति नहीं। देखना हम जीवन में कितना कुछ खा गए होंगे, कितना पानी पिया होगा, कितना भोजन लिया होगा, कितने मेवे खाए होंगे, इसका कोई लेखा जोखा है? सब कुछ खाकर भी हम भूखे के भूखे हैं। आखो भाई, इतना बूढ़ा हो गया, 60 साल की रस्सी टूट गई, आंखों में तो दिखाई नहीं देता। थाके नैन सरवन थाके, थाकी सुंदर काया, जरा हाक दी सब मत थाकी, एक ना थाक समाया। अखा आंखें जवाब देगी, देखता कम है, कानों में सुनाई नहीं देता। आज जो जीभ है बोलती नहीं, तत्लाती है। मात को क्या हो गया, बूढ़े की मात को सब बोलते हैं, ये तो बूढ़ा हो गया, इसकी तो जो बुद्धि है ना, इसकी मत भी 72 की हो गई। ये बूढ़े को तो हम सोच भी सोचनी ठीक नहीं आती। सब कुछ इसका कम हो गया, बल कम हो गया, इसके जो ज्ञान इंद्रे वो साथ नहीं देते, कर्म इंद्रे भी साथ नहीं देते, लेकिन अभी भी माया का मोह नहीं टूटा। आखो वाहिगुरु, अभी भी माया के मोह की जाल के गिरफ्त में अपने आप को बांधा हुआ है। एक ना थाक समाया, एक पितृ शब्द में और बोलते हैं, एक कुआं में एक गिर गया, बहुत अंधेरा था, उसको अचानक अचनचेत एक लज एक रस्सी हाथ में आ गई। उसने सोचा काम बन गया, अब तो बाहर निकल आएंगे। क्या देखा, जब ऊपर चढ़ने लगा, उस बंधी हुई रस्सी को पकड़कर वहां एक तुपका तुपका तुपका शहद का डिग रहा था, माखियों का डिग रहा था, वो उसकी जबान में आ गिरा, उसको मीठा लगा। उसने सोचा कोई बात नहीं, बाहर तो फिर आ जाएंगे, पहले हम मीठा खा लें। वो मीठा खाने में मस्त हो गया। इतने में क्या हुआ, जहां पर वो रस्सी बनी हुई थी वहां एक चिट्टा चूहा एक काला उस रस्सी को काट दिया। आखो भाई, वो खूह में डिग पड़ा। ऐसे सतगुरु बोलते हैं, अन दिन मूसा लाज चुकाई, गिरत कूप में खाए मिठाई। देखना संसार रूपी कुएं में हम गिर पड़े हैं, श्वासों की रस्सी हमें मिली, इस मनुष्य जामे को सफल बनाने के लिए हम तो अपनी जीभ के चस्कों पदार्थों के लोभ के इतने मस्त हो गए, हम की श्वासों रूपी लसी तो टूट गई पर हासिल कुछ नहीं किया। ऐसे एक दृष्टांत एक महात्मा देते थे हमें, जब हम छोटे थे, कहते एक सांप के मुख में एक मेंढक आ गया, उस मेंढक ने अपना मुख खोल लिया, दूसरे मेंढक ने पूछा ये क्या करें, आप तो मरने लगे हैं, ते आपने मुंह क्यों खोला, कहते क्या पता मरते मरते कोई मच्छर मुंह में आ जाए। आखो वाहिगुरु, ऐसा हमें बताया गया, बूढ़ा तो हो गया, देखना किसे समय भी अंत काल आ सकता है। आखो वाहिगुरु, पर हम ऐसी उलझन में बंधे हुए हैं कि हमें आयु तो कम हो रही है लेकिन वो बुरे विकार कम नहीं हुए, वो ऐसे ही है।
देख लेना, किसी को ये बताओ, कभी कह कर देख लेना, अरे भाई नाम जप ले, आखो भाई करो, बहुत कुछ खा लिया पी लिया, अब तो नाम जप ले, किसको पूछ ले। हम भी कहते हैं आप भी पूछ कर देख ले। हम पूछते हैं एक ही हमें उसका जवाब मिलता है, क्या करें अभी नहीं, अभी तो हमने बहुत काम करने हैं, अपने कुटुंब को पालना है, उसको काम लगाना है, अभी तो हमारे सिर पर हमारे कंधों पर बहुत जिम्मेदारियां हैं, हमारे कंधों पर। हम सब काम कर लें फिर हम नाम जपेंगे, पहले तो काम तो मुका लें, काम मुका लेंगे अपनी जिम्मेवारियों को पूरा कर लेंगे, जिम्मेदारियों को तो फिर कर लेंगे, नाम जप लेंगे। लेकिन उससे ये पूछना चाहिए, क्या किसी ने गारंटी ली हुई है कि हम बूढ़े होकर मरेंगे। किसे ने ऐसी गारंटी ली है कि हम सब जिम्मेवारियों को पूरा कर मरेंगे। हमने तो देखा है केते गर्भ गले, हमने देखा कितने बालिक कितने जवान जौवन भर में चले गए संसार से। पितृवाणी में क्या है, नए बारिक नए जोबन नए बिरदी कछ बंद, ओ वेला नह बूझी है जो आए पर जम फंद। कितने आए कितने चले गए ये भी बताया गया, जैसे किसान बोवे किसानी, काची पाकी बाढ़ परानी, जो जन्म है सो जानो मुआ, गोविंद भगत अस्त्र है थिया। देखना जब किसान बोता है ना, उसको ये यकीन है, भरोसा होता है कि जो मैं बोआ है उसको काटना जरूर है। हर किसान जो भी हो, जो धरती में बोता है, ऐसा भरोसा करता है एक दिन उसको काटना है। जो जन्म में सो जन्म हुआ, ऐसे ही जिसने जन्म ले लिया, यकीन करना उसने एक दिन मरना भी जरूर है। जिसने भी जन्म ले लिया वो मरेगा। जब हमने देखा एक खेत में एक खेत का रखवाला किसान ने वहां पर बिठा दिया राखी करने के लिए, जब राखी करने के लिए वो गया, उसके जाने से पहले उस खेत में ऐसी फसलें थी जिनको ऐसे फल लगे हुए थे जो पक रहे थे, और उसके जाने से पहले ऐसा भी देखा उसने, ऐसी फसलें भी थी जिनको फूल आए हुए थे, फूलों ने फल बनना था। उसने देखा ऐसी फसलें भी थी जो धरती में पुंगर रही थी, उसके सामने भी बोई गई। देखो रखवाला तो खेत की राखी करता है, किसी को भी खेत में अंदर नहीं जाने देता। कच्ची फसल तो क्या, वो पक्की भी काटने नहीं देता, लेकिन खेत का मालिक आ जाता है, खेत का मालिक आकर उस खेत में जाता है, राखी करने वाला उसको सलाम भी बुलाता है। राखी करने वाले के सामने सामने क्या हो रहा है वो देखता है, ये मालिक के क्या हो गया, इस किसान को क्या होगा। ये पक्की फसल की बजाय कच्ची क्यों काट रहा है,
لیکن راکھی کرنے والا مجبور ہے. وہ تو یہ بولتا ہے یہ مالک ہے, اس کے آگے ہم کیا کر سکتے ہیں, اس کو کیسے سمجھا سکتے ہیں, ایسے نہ کرو ایسے کرو. ایسے ہی جب ہم سنسار میں آئے, ہمارے آنے سے پہلے ہمارے بزرگ ماتا پتا دادا دادی آدھ ایسے بزرگ آئے ہوئے تھے, ہمارے آنے سے ہمارے گھر میں بہنیں آئیں, آخو آئے, میرے بھائی آئے, میرے آنے سے میرے گھر میں بیٹی آئی, بیٹے آئے. دیکھو ہم آئے, سب پریوار دیکھا, کسی کی کیا مجال ہے, ہمارے کسی چھوکرے کو کسی بزرگ کو کوئی بول سکے, ہم جھگڑا کرتے ہیں. لیکن جب مالک پربھو آپ آ جاتا ہے, وہ کیا کرتا ہے, کبھی 5 سال کا بوٹا لے جاتا ہے, کبھی 10 سال کا لے جاتا ہے, کبھی 50 سال کا لے جاتا ہے, کبھی 60 سال کا لے جاتا ہے. ہم کیا کریں, ہم تو یہی بولتے ہیں, جس ٹھاکرسیوں نہ ہی چارا تاں کو کی جائے ساتھ نمسکار. ہم تو یہی بولتے ہیں, نانک بولن چکھنا دکھ چھڈ منگی ہے سکھ, سکھ دکھ دوئے در کپڑے پہرے جائے منکھ, جتھے بولن ہاری ہے تتھے چنگی چپ. جتھے بحث نہیں کر سکتے, آگے کچھ نہیں کہہ سکتے, وہاں پر تو چپ ہی کرنی پڑتی ہے. ایسے بھی ہو جاتا ہے کھیت وہاں پر ہی رہ جائے, رکھوالے کو ہی لے جائے. ایسے بھی ہو جاتا ہے پریوار یہاں ہی, ہم اپنے آپ کو اس پریوار کا مکھی مانتے تھے, وہ مکھی کو ہی لے جاتا ہے. اس لیے سمجھاتے ہیں, آپ تو کہتے ابھی تو نہیں, ہم ذمہ داریوں کو پورا کر کر مریں گے, پھر نام جپ لیں گے. ارے بھائی کیسے جپے گا, جب نینو نیر پہ تنخینا پے کیس تو دوانی, رو دا کانٹ شبد نہیں اچرے اب کیا کرے پرانی. جب آپ کا گلا کھاؤں کھاؤں کرے گا پھر جپ لیں گا, آنکھوں میں پانی نرنتر بڑھے گا بہے گا پھر جپ لیں گا, نہیں جپ سکے گا. کہندے ارے بھائی میں آپ کو بات بتاتا ہوں, آپ نے تو کیا کرنا ہے, کیا نبھانا ہے, آپ کے جو شریر کے انگ ہیں نا, ان انگوں نے ہی آپ کو ویلا کر دینا ہے. بھائی گرداس بھی بولے, انا لولا پنگلا تن تھکا من دے دستا ہے, آنکھیں ہوتے ہوئی اندھا ہو گیا, پیر ہوتے ہوئے لنگڑا ہو گیا. میں نے تو دیکھا, آپ نے دیکھا ہے, جب بالک تھا

ये भूल ही गया कि मैं मनुष्य भी हूं कि नहीं। देखना, मन करके मनुष्य है, तन कर नहीं। मनुष्य होता ही मन कर। जे अगर मन वाला मनुख होकर, मनुष्य होकर मन को नहीं पहचानता, सिर्फ तन को पहचानता है, तो इसकी वृत्ति पशु वृत्ति है। जे मन वाला मनुष्य होकर आत्मा को जानता है तो महात्मा है। जब हम मन वाले मनुष्य होकर सिर्फ तन को देखेंगे, मन हमारा जरूर मैला होगा। जब मन वाला मनुष्य मन को आत्मा की ओर ले जाता है तो मन निर्मल हो जाएगा। हमारा मन मैला क्यों है? कि हम तन की तरफ झुकाव रखते हैं, शरीरों की तरफ झुकाव रखते हैं, शरीरों को देखते हैं, शरीर में रहने वाले को नहीं। आंखों भाई, हम शरीरों को तो पहचानते हैं, जो शरीर में आप नारायण रहता है उसको पहचानते ही नहीं। आंखों भाई, जो इस मंदिर में भगवान रहता है उसको तो पहचानते नहीं। तो फिर मन मैला होता है, उसके पहचाने तो बिना मैला होगा, जरूर होगा, होता रहेगा। आखो वाहेगुरु, आखो वाहेगुरु, वाहेगुरु। अब कहते हैं कि ये बहुत सियाना था, 84 लाख जूनों का सरदार, फिर इसने ये ठग मूरी क्यों खाई? तो आज के शब्द में कहते ऐसे हुआ, जैसे मीन पानी में रहे, काल जाल की सुध न लहे। जैसे मछली पानी में रहती है, पानी में रहकर भी ये नहीं जान सकी कि पानी हमारा जीवन है, ये भी नहीं जान सकी ये जो जाल डाला गया है ये हमारी मौत है। मैं नहीं कहता, सतगुरु कहते हैं, मछली जाल ना जाने या सर खारा असगाह, अत सियाणी सुंदरी क्यों कीतो विसाह, कीते कारण पाकड़ी काल न टले सिरा। हुण अपने कीते कारण पकड़ी गई है, बड़ी सुंदर सी, सियाणी सी। सतगुरु कहंदे इसने भरोसा क्यों कीता? अगली पंक्ति विच बोले भगत जी, जे बा स्वादी लीलत लोहो, अपने जीव दे स्वादा करके मारी गई। ए मछली अपने जीव दे स्वादा करके मारी गई, ऐसी जीव दे स्वादा करके मारी गई कि लोहे दी कुंडी नूं ही निगल गई ते शिकारी दे जाल विच फस गई। जे बा स्वादी लीलत लोहो, लोहे दी कुंडी नूं निगल गई। ते साहिब बोले, भाई रे इों सिर जानो काल, ज्यों मच्छी त्यों मानसा पवै अचिंता जाल। आखो वाहिगुरु, जिवें मच्छी ते जाल पै जांदा है। आखो वाहिगुरु, अचिंता ही। इसी तरह समझाते हैं हमें, ऐसे करो आखो वाहिगुरु, ऐसे करो भाई। ये मनुष्य भी नहीं जान सका कि परमात्मा की बंदगी हमारा जीवन है, माया का जाल हमारी मौत है। ये जान लेता तो परमात्मा की बंदगी में लीन हो जाता और जीव के चस्कों और पदार्थों के पोगों के लालच में ना आता। ऐसे बोले हैं भगत नामदेव जी, जैसे ए मछली जीव के स्वादों के कारण पाकरी गई, शिकारी के जाल में आ गई, तैसे ही ए मनुष्य पदार्थों के पोगों
اور جیب کے چسکوں لب اور لوب کی گرفت میں بندہ ہوا، ایسے کنک کامنی باندھیو موہو، سندر استری اور پدار سونا آدک اس دے موہ پا مایا دے موہ دے روپ رنگاں وچ اتنا مست ہو جاندا ہے کہ اس نو اپنا آپ بھول جاندا ہے تے مایا دے جال وچ آکھو آئے گا اپنے آپ کو پلا کر مایا کے بندر میں آ جاتا ہے۔ اور پھر آگے سمجھاتے ہیں، کہتے دیکھنا جویں مد مکھی شہد کی مکھی، آکھو واہ شہد تو اکٹھا کرتی ہے، دوسرے کو ڈنگ مار کر دوسرے کو زہریلا ڈنگ مارتی ہے۔ اور اسے معلوم نہیں، اس مکھی کو معلوم نہیں آخر کار کیا ملے گا، آپ کے مکھ میں سوا تواں لینے والا اور کوئی لے جائے گا۔ ایسے ہی سمجھاتے ہیں جیسے گو اپنے بچھیرے کے لیے دودھ سنچن کرتی ہے، پر اہیر آتا ہے گلا باندھ کر لے جاتا ہے۔ پھر سمجھاتے ہیں آپ تو مایا کے کارن بہت سنچن کرنے کے لیے بہت کالنا کالتے ہیں، بہت کمائی کرتے ہیں، لیکن آپ نے سمجھا نہیں ایک دن ایسا ہوگا دھن تو دھرتی میں ہی دبا رہ جائے گا اور آپ کا تن ہی مٹی بن جائے گا۔ آنکھوں بھائی کہتے ایک دھنی تھا، اس نے بہت دھن سنچن کیا، ایسے تنی نے سنچن کر ایک پیپے میں اس دھن کو سنچن کر ترتی میں گاڑ دیا اور اوپر بستر لگا کر سو جاتا، کسی کو دیکھنے نہ دیتا، اپنے کٹمب کے کسی بھی رشتے والے کو دیکھنے نہیں دیتا، بہت اس کی راکھی کرتا، سارا زندگی ہی سارا جیون ہی اس مایا کو سنچن کرنے میں گزار دیا۔ کہندے ایک دن ایسا ہوا جمدوت اس کو لینے آگے، وہ بولا ایسے کرو بھائی مجھے چھوڑ دو، اس تن کا ایک بٹا چار حصہ لے لو۔ جمدوتوں نے پیٹا یہ دھن آگے نہیں جا سکتا، کہندے آدھا لے لو، پھر پیٹا کہندے پورا لے لو مجھے چھوڑ جاؤ، پھر پیٹا کہتے بھائی یہ اگر مجھے نہیں چھوڑتے ایک بار مجھے دیکھنے تو دو، جا رہا ہے اور بولتا ہے ارے مایا آپ تو بہت پتھر دل نکلی، آپ نے کیا کیا، میں نے تو ساری زندگی سارا جیون آپ کی راکھی کی، لیکن آپ دو قدم بھی میرے ساتھ نہیں چلتی، کیسی آپ پتھر دل نکلی۔ مایا بولی ارے میں کیا کروں، آپ نے میرے ساتھ کیا کیا، بھگوان نے مجھے بنایا تھا بھوکوں کو بھوجن کھلانے کے لیے، بھگوان نے مجھے بنایا تھا دکھیوں کی سیوا کرنے کے لیے، بھگوان نے مجھے بنایا تھا لوڑ مندوں کی لوڑ پورے کرنے کے لیے، بے سہاروں کا سہارا بننے کے لیے، پر آپ نے مجھے ترتی میں گاڑ دیا۔ میں تو پربھو سے یہ نویدن کروں گی آپ کو بھی پرماتما ترتی میں گاڑ دے۔ دھن دھرتی تن ہوئے گیو توڑ، کام کرودھ تشنا ات جرے، ساد سنگت کب ہوں نہیں کرے، کہت نام دیو تانچی آن، نرپو نرپے ہوئے پجیے بھگوان۔ بھگت نام دیو جی
हमें समझाते हुए ऐसे बोलते हैं, अरे भाई जे जीवन जीते हुए भगवान का सहारा ले लें, भगवान का आसरा ले लें, भगवान के नाम धन की कमाई करें, शरीर तो आगे नहीं जाएगा लेकिन परमात्मा का नाम तन आगे जरूर जाएगा, नाम तन आगे जरूर जाएगा, नाम तन आगे जरूर जाएगा, नाम तन आगे जरूर जाएगा। कहते पर ये बात नाम तन कमाने की और आत्मक जीवन की जुगत की तब ही पूरी होती है जब हमें अब मोहे मिल्यो है जियावन हारा, जब पूरा सतगुरु मिल जाता है। पूरा सतगुरु मिल जाए जीवन की जुगत आ जाती है, हम कैसे जिए। और एक पितृ शब्द में सतगुरु कैसे कहते हैं, आओ पहले वो शब्द पढ़ लें।